0: SBS, a world of difference. You're with SBS Nepali on mobile, online and on radio.
1: तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ मोबाइल अनलाइन र रेडियोमा
2: नमस्कार श्रोतावृन्द SBS साउथ एसियनको नेपाली कार्यक्रममा तपाईँलाई स्वागत छ म दिनिता रिसाल कार्यक्रम सुरु गर्नु अगाडि आज यो कार्यक्रम प्रसारण भइरहेको भूमिका कामारीगल मानिसहरूप्रति र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति SBS नेपाली आफ्नो सम्मान व्यक्त गर्न चाहन्छौँ हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट द्वीप समूहका परम्परागत मालिकहरूको अस्तित्वलाई पनि स्वीकार गर्छौँ जसको भूमिमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोतावृन्द हरेक मङ्गलबार र बिहिबार दिउँसो 2-3 बजेसम्म SBS साउथ एसियनमा प्रत्यक्ष प्रसारण हुने SBS नेपालीको रेडियो कार्यक्रम तपाईँले हरेक बिहिबार र आइतबार SBS रेडियो 2 अपराह्न 4-5 बजेसम्म पुनः प्रसारण मार्फत पनि सुन्न सक्नुहुनेछ यो कार्यक्रम चाहिँ तपाईँले आज बिहिबार SBS साउथ एसियनमा दिउँसो 2 बजे प्रत्यक्ष प्रसारणका साथै आइतबार SBS रेडियो 2 पुनः प्रसारणमा सुनिरहनु भएको छ र आजको कार्यक्रम अलिक फरक किन छ भने अब हरेक बिहिबार मेलबर्नबाट आउँथ्यो आज भने कार्यक्रम सिडनीबाट आइरहेको छ म दिनिता रिसाल तपाईँको साथमा छु र सिडनी भनेपछि सहकर्मी सुनिता पोखरेल पनि कार्यक्रममा हुनुहुन्छ
3: हजुर धन्यवाद दिनिताजी र श्रोताहरूलाई म सुनिता पोखरेलको तर्फबाट पनि नमस्कार अनि हार्दिक स्वागत छ आजको कार्यक्रममा र आजको कार्यक्रम विशेष गरेर कुरा गर्नुपर्दाखेरि चाहिँ एकदम फुटबलमय हुनेवाला छ त्योदेखि बाहेक कुरा त अरू पनि छन् होइन विषयवस्तु के छन् भनेर चाहिँ दिनिताजीबाट
2: अवश्य पनि हरेक बिहिबारको कार्यक्रम चाहिँ हामी सुरु गर्नेछौँ साप्ताहिक विश्व समाचारबाट र त्यसपछि फुटबल फिफा विश्वकपकै विषयबाटै सुरु गरौँ होला सुनिताजी होइन अब विश्वकप यसपालिको धेरै कारणले अलि भिन्न छ केही कुराहरू विवादमा पनि छन् महँगो टिकट एआईको प्रयोग होइन धेरै विषयहरू छन् त्यो सँगसँगै हामी केही श्रोताहरूसँग कुराकानी पनि गर्नेछौँ आज कार्यक्रममा अन्त्यसम्म सुनेर साथ दिनुहोला नेपालको प्रसङ्गलाई पनि अवश्य पनि जोड्ने नै छौँ र श्रोताहरूले हामीलाई एसएमएस गरेर पनि कार्यक्रममा जोडिन सक्नुहुन्छ होइन त सुनिताजी
3: पक्कै पनि र त्यसको लागि चाहिँ नम्बर एकपटक दिहाल 0439799767 नम्बर फेरि एकपटक 0439799767 04397997767 04397997767 र त्यहाँनिर चाहिँ आजको कार्यक्रममा प्रस्तुत भएका विषयवस्तुहरूका साथसाथै फुटबलका सम्बन्धमा आफ्ना फेभरेट टिमको बारेमा अथवा प्लेयरको बारेमा पनि लेखेर पठाउन सक्नुहुन्छ
2: कसले उचाल्ला यसपालिको ट्रफी होइन श्रोताबृन्द तपाईँलाई के लाग्छ अवश्य पनि तपाईँको प्रेडिक्सन हामीलाई मेसेजमा पठाउनुहोस् र यति भन्दै अब भने कार्यक्रम सुरु गर्नतर्फ लागौँ गत 7 दिनका प्रमुख विश्व समाचारबाट प्रस्तुत गर्दै हुनुहुन्छ सहकर्मी सुनिता पोखरेल
3: धन्यवाद दिनिताजी र पछिल्ला 7 दिनका विश्व समाचारका प्रमुख विषयहरू छन् इरानले अमेरिकी हेलिकप्टर खसालेको ट्रम्पको आरोपपछि मध्य पूर्व शान्ति सम्झौतालाई लिएर आशंका फिलिपिन्सको शक्तिशाली भूकम्पमा कम्तीमा 35 जनाको मृत्यु 100+ घाइते र सकरुजका टेटे याङ्गीको विश्वकप अभियानमा प्रशिक्षकको अपेक्षा अनुसार अघि बढ्ने भनाई

अब समाचार विस्तारमा। एप्पलले आइफोन र आइप्याडका लागि बाल सुरक्षालाई ध्यानमा राख्दै एक नयाँ नियन्त्रण सम्बन्धी फिचरको घोषणा गरेको छ। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनिजीले यी परिवर्तनहरू 16 वर्ष मुनिकाहरूलाई सोसल मिडियामा प्रतिबन्ध लगाउने सम्बन्धी देशको नीतिबाट आंशिक रूपमा प्रेरित भएको बताएका छन्। नयाँ सुविधामा एप डाउनलोड गर्न रोक्ने, बच्चाहरूले कोसँग कुराकानी गर्न सक्छन् भन्ने नियन्त्रण गर्ने तथा नग्नता, हिंसा वा ग्राफिक सामग्री भएका म्यासेजहरू रोक्न अभिभावकहरूलाई अनुमति दिइनेछ। यी उपायहरू अस्ट्रेलियाका अनलाइन सुरक्षा कानूनहरू र बालबालिकामा सोसल मिडियाको प्रभावबारे कम्पनीले आफैले गरेको अनुसन्धानबाट प्रभावित भएको एप्पलका प्रमुख टिम कुकले

0: आफूलाई बताएको प्रधानमन्त्री एन्थनी अल्बनीजीले एक विज्ञप्तिमा उल्लेख गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक अमेरिकी हेलिकप्टर इरानले खसालेको आरोप लगाएपछि अमेरिका र इरानबीच शान्तिको सम्भावनाबारे आशंका देखिएको छ। इरानका विदेश मन्त्री अब्बास अराक्षीले यदि अमेरिका सुरक्षित रहन चाहन्छ भने सो क्षेत्र छोड्न चेतावनी दिँदै कुनै पनि आक्रमण वा धम्कीको जवाफ दिने प्रतिबद्धता व्यक्त गरेका छन्। यसैबीच इरानलाई विश्वको परमाणु निगरानी गर्ने संस्था इन्टरनेशनल एटमिक एनर्जी एजेन्सीसँग पुनः सहकार्य गर्न र एक वर्ष अघि बम प्रहार गरिएका स्थलहरूमा निरीक्षण पुनः सुरु गर्न अनुमति दिन आग्रह गरिएको छ। इरानले ती बम प्रहार गरिएका परमाणु स्थलहरूमा के भयो वा त्यहाँ भण्डारण गरिएको आणविक सामग्रीबारे एजेन्सीलाई अझै जानकारी दिएको छैन। बम आक्रमणहरूले युरेनियम प्रशोधन गर्ने स्थानहरू नष्ट वा गम्भीर रूपमा क्षतिग्रस्त पारेका थिए, तर बमकै स्तरमा रासायनिक प्रक्रियाद्वारा समृद्ध गरिएको युरेनियमको ठूलो हिस्सा अझै जोगिएको मानिन्छ। इजरायल र लेबननले आफ्नो साझा सीमामा तनाव कम गर्ने उद्देश्यले युद्ध विराम पुनः सुरु गर्ने सहमति गरेका छन्। यो सम्झौता वाशिङटनमा भएको वार्तापछि अमेरिकासहित जारी गरिएको संयुक्त विज्ञप्ति मार्फत घोषणा गरिएको हो। यो युद्धविराम पूर्ण रूपमा गोलीबारी बन्द हुने शर्तमा गरिएको छ, जसअनुसार इरान समर्थित हेजबुल्लाले सम्पूर्ण रूपमा गोलीबारी रोक्नुपर्नेछ र दक्षिण लेटानी क्षेत्रबाट आफ्ना सबै व्यक्तिहरूलाई हटाउनुपर्नेछ। सोमबार 8 जुनमा दक्षिणी फिलिपिन्समा आएको शक्तिशाली भूकम्पपछि मंगलबारसम्मको रिपोर्टिङमा कम्तीमा 35 जनाको मृत्यु भएको छ भने 144 जना घाइते भएका छन्। 7.8 म्याग्निच्युडको उक्त भूकम्पका कारण करिब 1 मिटर उचाइको सुनामी समेत आएको थियो। यसले भवनहरू र पूर्वाधारमा क्षति पुर्याएको छ र जनरल सान्टोस विमानस्थल अस्थायी रूपमा बन्द गर्नु परेको छ। मृत्यु हुनेको संख्या दर्जनौ पुग्दा अधिकांशको सारङ्गानी प्रान्तमा गएको पहिरोका कारण ज्यान गएको बताइएको छ। राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले राष्ट्रिय सरकारले सक्रिय रूपमा उद्धार तथा राहत कार्य अगाडि बढाइरहेको भन्दै आपतकालीन सहायता उपलब्ध गराउने वाचा गरेका छन्। इबोला संक्रमित एक अमेरिकी बिरामीको उपचार गरिएको बर्लिन स्थित अस्पतालका संक्रामक रोग विभाग प्रमुखले भाइरस विरूद्ध प्रयोग गरिएको औषधिको संयोजन धेरै प्रभावकारी भएको बताएका छन्। लेइफ एरिक्सान्डरका अनुसार बिरामीलाई MBP-134 नामक औषधि दिइएको थियो, जसमा 2 प्रकारका एन्टिबडीहरूको संयोजन समावेश थियो। औषधिको पहिलो मात्रा बिरामीलाई उद्धार गरेर उडान भर्दा नै दिइएको थियो भने बर्लिन पुगेपछि उनलाई अर्को एन्टिभाइरल औषधि दिइएको बताइएको छ। स्यान्डरले सो बिरामीलाई सप्ताहन्तमा अस्पतालबाट डिस्चार्ज गरिएको बताएका छन्।
1: Along with other supportive measures, we saw quite a rapid decline of the viral loads in the blood of the patient, and also an improvement of the clinical situation and other lab values. So we think that this combination treatment was very beneficial to the patient.
0: डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो र युगान्डामा इबोलाका कारण 100 भन्दा बढी मानिसको मृत्यु भएको छ। त्यहाँ 600 पुष्टि भएका संक्रमित मामिलाहरू र 19 जना निको भएकाहरू छन्। अब खेलकुद समाचार र त्यसमा फुटबल। सकरुजका नयाँ खेलाडी टेटे यङ्गीले अस्ट्रेलियाको आगामी विश्वकप अभियानमा प्रशिक्षक टोनी पोपोभिचले जे आवश्यक ठान्छन् आफू त्यसै गर्न तयार रहेको बताएका छन्। यङ्गीले स्विजरल्याण्ड विरुद्ध आफ्नो डेब्यू खेलमै गोल गर्दै टोलीमा प्रभावशाली शुरूआत गरेका थिए र उनले अझ धेरै प्रदर्शन गर्न बाँकी रहेकोमा दृढ विश्वास व्यक्त गरेका छन्। उनको गोलले सकरुजको अन्तिम अभ्यास खेलमा 1-1 बराबरी गराएको थियो, जुन विश्वकप अघि टोलीको अन्तिम तयारी खेल थियो। इसका साथ पछिल्ला 7 दिनका विश्व समाचार यति नै।

0: धन्यवाद सुनिताजी र श्रोताबृन्द, तपाईँले यो साप्ताहिक विश्व समाचार जस्तै अन्य अध्यावधिक सामग्री, थप पडकास्ट र कुराकानीहरू सुन्न सक्नुहुन्छ हाम्रो वेबसाइटमा। ठेगाना हो sbs.com.au/nepali।
1: र एसपिएस नेपालीका पडकास्टहरू सुन्नको लागि चाहिँ आफ्नो मोबाइलमा एसपिएस अडियो एप डाउनलोड गर्नुहोस्, एसपिएस नेपालीलाई फलो गर्नुहोस् अनि ट्याङ ट्याङ ट्याङ नोटिफिकेसन पाउनुहोस्। जतिखेर हामी पब्लिस गर्छौँ, पब्लिस गर्ने बित्तिकै कुनै पनि सामग्री तपाईँले सुन्न सकिहाल्नुहुन्छ। यति भन्दै अब चाहिँ अलिकति फुटबलमै बनाउनु पर्ला होइन, अब सुरु गरिहालौँ होइन। अब दिन त अझै के छ, यसपालि अब हुन्छ नि फिफा वर्ल्ड कपमा चाहिँ अलिकति कन्ट्रोभर्सी भएको, अलिक चर्चामा रहेको विषयहरू चाहिँ के छ, त्यसको बारेमा बताइदिनु श्रोताहरूलाई।
0: यसपालि अब धेरैको यो अब वर्ल्ड कपको टिकट रिलिज भएदेखि नै एकदम कुरा चलिरहेको भनेको चाहिँ टिकट महँगो र किन महँगो भन्ने होइन। अब खेल हेर्न जानु पर्यो होइन, होटल बुक गर्नु पर्यो, सबै कुरा गर्नु पर्यो नि त। अब टिकट महँगाइको एउटा कुरा छ, अनि अर्को त अब फुटबल बाहेक अन्य क्षेत्रहरूलाई पनि छोएको विषय भनेको एआई होइन। र यसले चाहिँ विशेष गरी अब VAR जुन भर्चुअल असिस्टेन्ट रेफरी सिस्टम, भिडियो असिस्टेन्ट रेफरी छ, त्यो बारेमा पनि आज म श्रोताहरूलाई बताउन गइरहेकी छु र अन्य विषयहरू पनि छन्। अब चाहिँ फुटबलकै चर्चा गर्नतिर लागौँ होला। श्रोताबृन्द, अब फुटबल भन्दै गर्दा यसपालिको वर्ल्ड कपमा तपाईँले कसलाई सपोर्ट गर्दै हुनुहुन्छ, कसले ट्रफी उचाल्ला यसपालि, अवश्य पनि हामीलाई मेसेज गरेर बताउनुहोस्। तपाईँको जवाफ हाम्रो नम्बर हो 0439799767। फेरि पनि एकपटक 0439799767, 0439799767, 0439799767। र अब भने कुरा गरौँ यसपालिको वर्ल्ड कपका केही विवादास्पद पक्षहरूबारे होइन। यसपालिको वर्ल्ड कप सुरु हुनु अघि नै अहिलेसम्मकै सबैभन्दा टेक्नोलोजिकली एडभान्स्ड वा भनौँ न प्राविधिक रूपमा अग्र भनी चिनिएको छ। सबैभन्दा पहिले कुरा आउँछ अवश्य पनि अघि भने चाहिँ आर्टिफिसियल इन्टेलिजेन्स वा एआईको र VAR सिस्टम भनी चिनिने भिडियो असिस्टेन्ट रेफरीको। हामी कुरा गर्दैछौँ रेफरी गर्ने अझै चुस्त प्रणालीको, सेन्सर जडित फुटबल र त्यसका साथै एआईले सङ्कलन गर्ने डेटाको बारेमा, जसले खेल खेल्ने, सञ्चालन गर्ने र हेर्ने तरिका नै परिवर्तन गर्न सक्ने बताउँछ।
2: As we already know that semi automatic offside cameras support will be there, and then the whole chip inside the ball to track every touch, every motion, and that the whole analytics around the viewing experience for the fans and for the broadcasters, because more than 45 cameras will be in use.
0: उनी हुन् एसियन फुटबल कन्फेडरेसन र साउथ एसियन फुटबल फेडरेसनको कार्यकारी समितिका सदस्य साजी प्रभाकरण, यसपालिको वर्ल्ड कपमा देखिन सकिने रेफरिङ सिस्टमको बारेमा बताउँदै। तर यसको अर्थ खासमा के हो? फिफाले अझै विकसित अर्थात् सेमी अटोमेटेड अफसाइड टेक्नोलोजी ल्याउँदैछ, जसले रेफ्रीहरूलाई अफसाइड भएको हो कि होइन भनी पत्ता लगाउन थप सहयोग गर्ने बताइएको छ। र यो सम्भव हुनेछ अफिसियल म्याच बलमा जडान गरिएको एक सेन्सरबाट, र उक्त सेन्सरले भने ठ्याक्कै छोइएको समय, बलले खुट्टा ठ्याक्कै छोएको समय डिटेक्ट गर्ने भनी बताइएको छ। सरल भाषामा भन्नुपर्दा रेफ्रीहरूसँग अब आफ्ना निर्णय गर्नका लागि पहिलेको भन्दा टन्नै जानकारी हुने देखिन्छ। र अर्को कुरा सायद तपाईँले पनि सोचि नै सक्नुभयो होला श्रोताबृन्द, हो अब बललाई किक अफ अघि हावाले मात्र पुग्दैन, ब्याट्री पावर पनि चाहिन्छ है। र यो प्रविधिको प्रयोग रेफ्रीका लागि मात्र भने होइन, फिफाले अब प्लेयर एनालिसिस, भर्चुअल प्लेयर मोडल र अझै इन्हान्स्ड ब्रोडकास्ट ग्राफिकहरू पनि ल्याउँदैछ, जसले खेल हेरिरहेका सबैलाई र खेल विश्लेषण गर्नका लागि पनि सहज बनाउने फिफा अध्यक्ष जियानी इन्फान्टिनोको भनाइ छ।
3: विथ एआई इनेबल्ड 3D प्लेयर्स अवतार्स, we are introducing precise player identification and tracking, which means great images, faster decisions by the referees, and a clear understanding by everyone.
0: अब प्रश्न आउँछ यो प्रविधिसँग फ्यानहरू खुसी छन् कि छैनन् भन्ने, किनभने VAR सुरु भएदेखि नै निकै विवादित विषय रहँदै आएको छ। केही समर्थकहरूले यसले खेललाई अझ सटीक र निष्पक्ष बनाउने भन्दै स्वागत गरेका छन् भने केहीले यसले खेलको लय नै बिगार्ने र अलि टाइम खाने तर्क पनि राखेका छन् र यो विवाद तत्कालै टुङ्गिने छाँटकाट भने देखिँदैन। अब लागौँ अर्को मुद्दातिर जुन हो ब्रोडकास्ट राइट्स। यता अस्ट्रेलियामा भने SBS सन् 1986 अर्थात् 4 दशक यता विश्वकप प्रसारण गर्दै आएको छ लगातार, तर सबै ठाउँमा कुरा यति सहज भने छैन। हामी कुरा गर्दैछौँ विश्वका दुई ठुला जनसङ्ख्या भएका देश भारत र चीनको। विश्वकप सुरु हुनु 2 हप्ता बाँकी रहँदासम्म पनि केही समय अघि भारतका समर्थकहरूले विश्वकप हेर्न पाउने छन् कि छैनन् भन्ने कुरा नै निश्चित थिएन। प्रसारण अधिकार सम्बन्धी महिनौ लामो वार्तापछि भारतको जी एन्टरटेनमेन्टले आगामी 8 वर्षका 39 फिफा प्रतियोगिताको आधिकारिक प्रस्तुताको अधिकार प्राप्त गरेको छ र उता चीनमा पनि यस्तै अन्यलको नै अवस्था थियो। त्यहाँ भने अन्तत चाइना मिडिया ग्रुपले सन् 2031 सम्मका आगामी 4 विश्वकपको प्रसारण अधिकार फिफाले सुरुमा प्रस्ताव गरेको मूल्यको 5/1 प्राप्त गरेको छ। प्रभाकरण भन्छन् कि यो निर्णय लाखौँ फुटबल समर्थकहरूका लागि स्वागत योग्य समाचार हो।
2: There is complete relief among the fans, and I'm sure this partnership, what FIFA has found in G, definitely will add value to Indian football as well.
0: र अब अस्ट्रेलियामा त तपाईँले SBS हेर्न सकिहाल्नुहुन्छ होइन, फुटबलका सबै 104 खेलहरू हाइलाइट्सहरू सबै थोक SBS अन डिमान्ड र SBS हुनेछ। हामी पनि फिफा विश्वकप सम्बन्धी अपडेटहरू पडकास्टहरू निरन्तर रूपमा प्रकाशित गर्ने नै छौँ। र अहिलेको लागि भने कार्यक्रममा पालो भएको छ श्रोतावृन्द पहिलो ब्रेकको, तर फुटबल विश्वकपकै अन्य पक्षहरूबारे हामी फेरि पनि चर्चा गर्नेछौँ। अब टिकटको मूल्यको त चर्चा गर्न बाँकी नै छ होइन, त्यो चाहिँ ब्रेकपछि कुरा गरौँला। अहिलेको लागि भने यो छोटो ब्रेकको पालो।
4: There's a reason some things just taste better. At Sharma's Kitchen, we don't cut corners. We don't add what doesn't belong. Just real milk, traditional methods, and products made the way they should be. From paneer to yogurt, ghee to khoya, every batch is crafted with care, right here in Australia. You'll taste it, you'll trust it. Sharma's Kitchen. Yes, there is a difference.
0: SBS News In-Depth Podcast, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वपूर्ण समाचारहरू तपाईँको मनपर्ने पोडकास्ट एपमा सुन्नुहोस् या sbs.com.au/news/audio जानुहोस्। संसारभरका कथाहरू समेटिएको दुनियाँ SBS World Movies 24 घन्टा निशुल्क च्यानल 32 या SBS On Demand स्ट्रिम गरी हेर्नुहोस्।
5: अस्ट्रेलिया एक्सप्लेनले नयाँ आप्रवासीहरूलाई घरबार, स्वास्थ्य, काम र अन्य थुप्रै विषयबारे जानकारी दिन्छ। यसका लागि sbs.com.au/australiaexplain जानुहोस्।
0: च्यानल 33 SBS फुडले स्वादिष्ट खानाका जानकारी र स्थानीय एवं अन्तर्राष्ट्रिय खानाका सर्वोत्कृष्ट नामहरू प्रस्तुत गर्दछ। SBS फुड 24 घन्टा च्यानल 33।
6: SBS Audio.
7: आफूलाई मन परेको सामग्री सुन्न प्ले थिच्नुहोस्।
8: यो चाहिँ अडालिया जुम्बे हालमा
9: SBS Chill.
10: SBS Pop Asia. Non-stop Asian pop.
11: Can you describe that feeling for people who haven't experienced it?
12: SBS Hindi उपलब्ध करवाता है.
13: Far from the partisan politics.
14: साथी भन्दा बढी भाषाहरुमा समाचार, तपाईको मूड अनुसारको गीत संगीत अनि गजबका पोडकास्टहरु तपाईलाई कुरेर बसिरहेका छन्। SBS Audio app डाउनलोड गर्नुहोस् वा
6: sbs.com.au/audio.
0: र श्रोतावृन्द पहिलो ब्रेकपछि फेरि पनि स्वागत छ तपाईँलाई। तपाईँ सुन्दै हुनुहुन्छ SBS साउथ एसियनमा नेपाली कार्यक्रम। तपाईँको साथमा हामी छौँ आज सिडनीबाट, म दिनिता रिसाल र मसँगै हुनुहुन्छ
1: सुनिता पोखरेल र श्रोता ब्रेन. अब दिनताजी त्यही अब ब्रेकमा जानुभन्दा अगाडि पनि हामीले अब फुटबलकै चर्चा लिएर आएका थियौँ होइन. तर अब फुटबल सम्बन्धी अब त्यही अब तपाईँको प्रेडिक्सन छ भने पनि भयो होइन, अथवा तपाईँको फेभरेट टिम के रहेको छ, अनि होइन यसपालि त मेरै टिमले जित्छ अथवा मेरै प्लेयरले गोल हान्छ भने जस्तो लाग्छ भनेदेखि यसमा चाहिँ तपाईँले हामीलाई अब कार्यक्रममा प्रत्यक्ष रूपमा सहभागिता जनाएर आगामी कार्यक्रमहरूमा पनि हामीहरू जुन मंगलबार र बिहिबार आउँछ त्यो कार्यक्रममा प्रत्यक्ष सहभागिता जनाउन सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ र नम्बर रहेको छ 1300799767 1300799767 र हामी तपाईँहरूको पनि विचार सुनिहाल्नेछौँ होइन त दिन्ताजी.
0: अवश्य पनि र आज पनि हामी कार्यक्रममा केही श्रोताहरूसँग कुराकानी गर्ने नै छौँ होइन, र तपाईँले पनि अब आफ्ना केही जवाबहरू पठाउन सक्नुहुन्छ भने प्रश्न त्यही नै रहेको छ. तपाईँले अब वर्ल्ड कप कहाँ कसरी कोसँग हेर्ने प्लान गर्दै हुनुहुन्छ होइन, अब सायद केही श्रोताहरूले हेरि पनि सक्नुभयो होला इन्स्टाग्राममा हाम्रो सोसियल मिडियामा होइन, एसबिएसले जुन एउटा भिडियो सिरिज तयार पारेको छ नि एसबिएस वर्ल्ड कप वाचर्स राइट्स एसोसिएसन भनेर होइन, काममा वर्ल्ड कप हेर्न
1: आवाज उठाउनुहोस् होइन, आवाज उठाउनुहोस् होइन, म बसेरै वर्ल्ड कप हेर्छु भनेर
0: होइन. त्यही त अब उठेर हो भने स्ट्यान्डिङ डेस्क छ भने त्यो भयो, अब फोनमा हेर्ने हो कि होइन, अब दिउँसोतिर छ खेलहरू. के छ तपाईँको प्लान श्रोताबृन्द होइन, योजना अवश्य पनि हामीलाई आउँदा कार्यक्रमहरूमा फोन गरेर र आज बिहिबार सुनिरहनु भएको छ भने चाहिँ मेसेज गरेर बताउन सक्नुहुन्छ. नम्बर फेरि पनि बताइहालौँ 0439799767 र हामीलाई सोसियल मिडियामा पनि मेसेज गर्न सक्नुहुन्छ. फेसबुक एक्स र इन्स्टाग्राममा हाम्रो ह्यान्डल हो एसबिएस नेपाली र युट्युबमा भने हामी @SBS South Asianको नाममा रहेका छौँ. र अहिलेको लागि भने श्रोतावृन्द अब फेरि पनि फुटबलकै विषयलाई निरन्तरता दिनतर्फ लागौँ.

0: अब ब्रेक अघि त मैदानभित्रका केही कुराहरू गऱ्यौँ होइन, भिडियो असिस्टेन्ट रेफ्रीदेखि लिएर अब ब्रडकास्टिङ राइटसम्मको, अब दर्शकहरूको कुरा जुन हामीले गरेका थियौँ होइन, दर्शकहरूको कुरा गर्दा अब टिकटको पनि कुरा आइहाल्छ अवश्य पनि। अब तपाईँहरूमध्ये को को जाँदै हुनुहुन्छ वर्ल्ड कप हेर्न, म पनि जाँदैछु है भन्ने छ भने पनि अवश्य पनि हामीलाई मेसेज गर्न सक्नुहुन्छ। र यसपालिको विश्वकपका टिकटहरू चाहिँ सन् 2022 योभन्दा अघि जुन कतर वर्ल्ड कप थियो त्योभन्दा अलिक धेरै नै महँगो भएको सबैलाई थाहा भएकै कुरा हो होइन। किन त्यस्तो भएको हो त? अब किनभने यो पहिलो पुरुष फिफा विश्वकप हो जसमा चाहिँ डाइनामिक प्राइसिङ भन्ने विधि प्रयोग गरिएको छ। अब के हो त डाइनामिक प्राइसिङ भनेको? डाइनामिक प्राइसिङ सिस्टम अनुसार भने टिकटको माग अनुसार मूल्य घट बढ हुन्छ। जुनसम्मको तथ्याङ्क हेर्दा, हाल जुनसम्मको तथ्याङ्क हेर्दा चाहिँ श्रोतावृन्द, अब अस्ट्रेलियाको राष्ट्रिय पुरुष टोली जुन रहेको छ सकरुजको पहिलो खेल जुन टर्कीसँग छ, उक्त म्याचको सबैभन्दा सस्तो टिकट नै करिब 529 डलर थियो र झनै युएसएसँगको खेलको टिकटहरू त $1,000 भन्दा घटी छैनन्। अब कतर वर्ल्ड कपमा भने सकरुजको समूह चरणका खेलहरूको टिकट नै करिब $100-$320 थियो। अब त्यो तुलना गर्दा त धेरै नै महँगो नै देखियो यसपालि। अब यो प्राइसिङ मोडलको हाल संयुक्त राज्य अमेरिकामा निकै आलोचना पनि भइरहेको छ र प्रतियोगिता नजिकै जाँदा अब टिकटको मूल्य चाहिँ बदली नै रहेको छ र केही खेलहरूका लागि पनि भने नघटेको पनि होइन, तर अब जुन खेलका डिमान्ड धेरै छन् त्यही अनुसार मूल्य पनि बढेको चाहिँ डाइनामिक प्राइसिङ सिस्टमका कारण चाहिँ त्यस्तो हुने भन्ने बुझ्न सकियो। अब यसबारे भएको व्यापक आलोचनाको जवाब स्वरूप फिफाले चाहिँ के भनेको छ त? फिफाले केही सस्तो सिटहरू पनि तयार पारेको थियो तर ती सिटहरू भने छन् रङ्गशालाको माथिल्लो कुनातिर होइन। अब फिफाका अध्यक्ष जियानी इन्फान्टिनो भन्छन् कि यो मूल्य वृद्धि चाहिँ माग र आपूर्तिको अवस्था तथा नर्थ अमेरिकन खेलकुद र मनोरञ्जन बजारको प्रभावका कारण भएको हो।
1: Put on a secondary, on a resale market, some tickets for the final at $2 million. Number one, it doesn't mean that the tickets cost $2 million. Number two, it doesn't mean that somebody will buy these tickets. Actually, if somebody buys a ticket for the final $2 million, I will personally bring him a hot dog and a Coke to make sure that he has a great experience.
0: फाइनलको टिकट $2 million छ भने तपाईँ चाहिँ किन्नुहुन्छ कि हुँदैन? श्रोतावृन्द, तपाईँको विचार के छ? वा त तपाईँको वरिपरि पनि कोहीले अब महँगो महँगो टिकट किनेर वर्ल्ड कप हेर्न जाँदै हुनुहुन्छ भने हामीलाई अवश्य पनि सुनाउनुहोस् ती कथाहरू, हामी पनि श्रोताहरूसम्म पुर्याउने नै छौँ होइन। अब यति भन्दै गर्दा, अब फुटबलको विश्वव्यापी नियामक संस्था फिफाले प्रतियोगिताबाट उठेको रकम चाहिँ विश्वभर फुटबलको विकासमा पुनः लगानी गरिने पनि जनाएको छ। यद्यपि प्रभाकरण भन्छन् कि उनी स्वयं र उनका साथीहरू जस्ता फ्यानहरू भने प्रतियोगिता हेर्नका लागि जुन यात्रा र खर्च हुन्छ त्यो गर्न तयार छन्, तर पनि अब बढ्दो टिकटको मूल्य, यात्राको खर्च भयो, अब त्यहाँ गएर बस्ने खर्च हुन्छ होइन, धेरैका लागि त्यो अलिक बाधा बन्न सक्ने पनि उनी बताउँछन्। तर उनले विश्वकपमा यति भन्दै गर्दाखेरि समर्थकहरूको बलियो उपस्थिति भने रहने नै अपेक्षा गरेका छन्।
2: There are people going. Definitely, this number might not be anywhere closer to what we witnessed in Qatar because it was more than 55K from India who traveled for the World Cup. Definitely will not be an insignificant number. There will be quite a lot of people traveling that I know because definitely the costs are high, but the people are having high disposable income.
0: अब यी भने भयो मैदानका कुरा। अब भने मैदानबाट अलिक परतिर लागौँ जहाँ कुरा उठ्दैछ मानव अधिकारको विषयमा। मानव अधिकार सङ्गठनहरूले विश्वकपको अवसर प्रयोग गरेर आयोजक राष्ट्रहरूमा भइरहेका अन्य मुद्दाहरूलाई पनि उजागर गर्न खोजिरहेका छन्। एमनेस्टी इन्टरनेसनल अस्ट्रेलियाका अभियानकर्ता जाकी हेदरीका अनुसार अमेरिकाभर आप्रवासीहरूमाथि भएको छापा मारिएको तथा

0: नागरिक र कानुनी रूपमा बसोबास गर्ने व्यक्तिहरू समेत पक्राउमा परेका घटनाले भने सुरक्षा सम्बन्धी चिन्ता पैदा गरेको छ र यसलाई सम्बोधन गर्न आवश्यक छ.
1: Our call to the US government and FIFA is that while these games are happening, there should be a halt on arbitrary arrest of ICE agency. People should have the right of feeling free and feeling protected while they participate in these games.
0: उनले अमेरिकामा विश्वकपमा पुग्ने मानवाधिकार कर्मी र पत्रकारहरूको सुरक्षाबारे पनि चिन्ता व्यक्त गरेका छन्. यो विषय राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी 20 पदभार ग्रहण गरेपछि लागू गरेको व्यापक आप्रवासन नियन्त्रण नीतिसँग जोडिएको छ, जस अन्तर्गत कानुनी हैसियत नभएका आप्रवासीहरूलाई देश निकाला गर्न सकिने व्यवस्था रहेको छ. रोइटर्सका अनुसार भने प्रशासनले आपराधिक आरोप लागेका वा दोषी ठहरिएका व्यक्तिहरूको पक्राउलाई प्राथमिकता दिएको भए तापनि कडा कार्यान्वयनका क्रममा सामान्य प्रकृतिका कसुरमा संलग्न व्यक्ति, अमेरिकी नागरिकका परिवारका सदस्य तथा देश निकालाबाट संरक्षण प्राप्त केही व्यक्तिहरू समेत प्रभावित भएका छन्. यसले विश्वकपका लागि आउने पर्यटक तथा स्थानीय बासिन्दालाई समेत लक्षित गर्दै छापा मारिन सक्ने चिन्ता पनि बढाएको पाइएको छ. जाकी हेदरीले भने प्रतियोगिता सफल, सुरक्षित र सबैका लागि समावेशी होस् भन्ने आशा व्यक्त गरेका छन्.
1: For people and media to have access to the facilities, but also have the right to express their opinion and also the rights to report on actual human rights and the current situation in the host countries.
0: प्रतियोगितामा अर्थपूर्ण र प्रभावकारी परिवर्तन ल्याउने क्षमता फिफासँग रहेको उनको भनाइ छ.
1: FIFA does have the power in the host countries and the host cities as well. To make this upcoming match a place where people should not be fearful of going and watching and celebrating a game because of their race, gender identity or their visa status.
0: फिफाले आफ्नो विधान र नियमावली, फिफाको ह्युमन राइट्स पोलिसी, सेफगार्डिङ पोलिसी FWC 26, चाइल्ड सेफगार्डिङ स्टेटमेन्ट मार्फत कुनै पनि प्रकारको विभेद, दुर्व्यवहार र उत्पीडनप्रति शून्य सहनशीलताको नीति अर्थात् जिरो टोलरेन्स पोलिसी अपनाएको भनी सार्वजनिक रूपमा बताउँदै आएको छ. VAR प्रविधिको प्रभावदेखि आयोजक राष्ट्रहरूमा बसोबास गर्ने मानिसहरूको अधिकारसम्मका विषयले सन् 2026 विश्वकप केवल फुटबलमा मात्र सीमित नरही व्यापक सामाजिक र मानवाधिकारका मुद्दाहरूसँग पनि जोडिने देखिएको छ. र श्रोतावृन्द, SBS न्युजका लागि हेलिना कृष्णमूर्तिद्वारा तयार पारिएको यो रिपोर्ट जुन रहेको थियो SBSको वर्ल्ड कप डेली 90+ पडकास्ट अन्तर्गत तपाईँले नेपाली कार्यक्रममा भर्खरै सुन्नुभयो. तपाईँले यसका साथै फुटबल सम्बन्धी अन्य सामग्रीहरू पनि हामी आउँदा दिनहरूमा प्रकाशित अवश्य पनि गर्ने नै छौँ र त्यो चाहिँ तपाईँले हाम्रो वेबसाइटमा पाउन सक्नुहुन्छ. ठेगाना हो sbs.com.au/nepali. अब यत्रो वर्ल्ड कपको कुरा गरिसकेपछि अब वर्ल्ड कपकै गीत पनि सुन्नु परिहाल्यो होइन. ब्रेक जानु अगाडि यो रमाइलो गीत तपाईँहरूले धेरैले सुन्नुभएको होला, अहिले सोसियल मिडियामा पनि निकै चर्चामै आइरहेको छ. सबैजनाको वर्ल्ड कपमा ध्यान, यो रमाइलो गीत सुन्नतर्फ लागौँ.

0: Hits from Home.
1: Starting a new life in Australia isn't easy.
2: A lot of companies have rejected me.
3: Sometimes I feel like, oh, I'm gonna quit, I've given up.
1: Work in Progress is a podcast to help skilled migrants rebuild their careers in a new country. You'll hear inspiring real-life stories, expert advice, and valuable tips to help you find a job and advance your career. Work in Progress. Listen now wherever you get your podcasts.
4: आइतबार सखेल एसबीएस अन डिमान्डमा निशुल्क हेर्नुपर्छ एइएसटी दिउँसो एक बजे. अब तपाईँको जवाब चाहिँ के छ, होइन तपाईँ चाहिँ कसको फ्यान हुनुहुन्छ हामीलाई मेसेज गर्नुहोस्. श्रोतावृन्द नम्बर बताइदिनुहोस् न सुनिताजी.
5: 0439799767 टिपिहाल्नुहोस् फेरि पनि 0439799767. नेपाली टिप्न अलिकति गाह्रो भयो भने अङ्ग्रेजीमा, इङ्ग्लिसमा चाहिँ 0439799767.
4: र श्रोतावृन्द अब यो रमाइलो गीतका साथ अब भने कार्यक्रममा पालो भएको छ दोस्रो ब्रेकको. हामीसँग नेपालको प्रसङ्ग पनि बाँकी रहेको छ र कार्यक्रमको अन्त्यसम्म सुन्नुहोला हामी के श्रोताहरूसँग फुटबल विश्वकपकै बारेमा पनि कुराकानी गर्नेछौँ. अहिलेलाई भने ब्रेकको पालो.
6: There's a reason some things just taste better. At Sharma's Kitchen, we don't cut corners. We don't add what doesn't belong. Just real milk, traditional methods, and products made the way they should be. From paneer to yogurt, ghee to khoya, every batch is crafted with care, right here in Australia. You'll taste it, you'll trust it. Sharma's Kitchen. Yes, there is a difference.
7: एनआइटिभीको द पोइन्ट, विश्लेषण एवं प्रभावशाली अन्तर्वार्ताहरू, आदिवासी तथा टोरेस स्ट्रेट आइल्यान्डर व्यक्तिहरूका समस्याहरूप्रति एक ताजा दृष्टिकोण. एसबीएस अन डिमान्डमा कुनै पनि बेला हेर्नुहोस्. संसारभरका कथाहरू समेटिएको दुनियाँ, एसबीएस वर्ल्ड मुभिज, चौबिसै घण्टा निशुल्क च्यानल 32 या एसबीएस अन डिमान्डमा स्ट्रिम गरी हेर्नुहोस्.
8: Want to enjoy the sights of South Asia whilst you listen to the sounds of SBS South Asian? We've got you. Watch SBS South Asian on SBS On Demand. It's your favorite radio channel in your language with great music from all over South Asia. But now, it's accompanied by stunning drone shots. Think mountain peaks, city streets, beaches and bazaars. It's radio with a view. SBS South Asian, stream it on SBS On Demand.
7: sbs.com.au/nepalilai आफ्नो अनलाइन घर बनाउनुहोस्. समाचार, पछिल्ला घटना र मनोरञ्जन sbs.com.au/nepalima. SBS नेपाली सुन्न मन पराउनुहुन्छ? हामीलाई फेसबुकमा लाइक गरी आफ्ना विचारहरू व्यक्त गर्नुहोस् र कुराकानीलाई जारी राख्नुहोस्. SBS नेपाली फेसबुकमा.
4: र श्रोतावृन्द दोस्रो ब्रेकपछि फेरि पनि स्वागत छ तपाईँलाई. तपाईँ सुन्दै हुनुहुन्छ एसबिएस साउथ एसियनमा नेपाली कार्यक्रम. तपाईँको साथमा छौँ हामी, म अदिनिता रिसाल
5: र म सुनिता पोखरेल. र फेरि पनि कार्यक्रममा तपाईँहरूलाई स्वागत गरिरहँदाखेरि चाहिँ यो कार्यक्रम तपाईँले बिहिबार एसबिएस साउथ एसियनमा प्रत्यक्ष रूपमा 2-3 बजेसम्म सुनिरहनु भएको हुनसक्छ, अथवा होइन बिहिबार सुन्नुभएको छैन भनेदेखि चाहिँ क्याचअप रेडियोमा सुनिरहनु भएको हुनसक्छ, अथवा पडकास्टमा एसबिएसको वेबसाइटमा गएर पनि भएको हुनसक्छ. तर जानकारी गराइहालौँ, अर्को कार्यक्रम चाहिँ मङ्गलबार एसपिएस साउथ एसियनमा 2-3 बजेसम्म नै सुन्न सकिन्छ, र त्यसका पुनः प्रसारणहरू चाहिँ कहाँ कहाँ सुन्न सकिन्छ भन्ने बारेमा सम्पूर्ण जानकारी sbs.com.au/nepalima गएर पाउन सक्नुहुन्छ. हामीलाई चाहिँ अब प्रत्यक्ष रूपमा सुन्नको लागि रेडियोमा एसपिएस साउथ एसियन भइहाल्यो. तपाईँको डिजिटल टिभीको च्यानल 305 अथवा एसपिएस अडियो एप डाउनलोड गरेर सुन्न सक्नुहुन्छ. यसै गरी एसपिएस अन डिमान्ड मा गएर वा हाम्रो वेबसाइट अघि नै भनिहालेँ sbs.com.au/nepali. र अब यसका साथसाथै चाहिँ अब गीत सङ्गीतहरू पनि सुन्न सकिन्छ, त्यसको बारेमा दिनिताजी बात.
4: अवश्य पनि अब गीत सङ्गीत चाहिँ नेपाली कार्यक्रममा अलिक कम भयो वा त छोटो छोटो बज्यो जस्तो तपाईँलाई लागेको छ भने एक घन्टासम्म रमाइला नेपाली गीतहरू मात्रै बज्ने कार्यक्रम पनि आउँछ हाम्रो. त्यो चाहिँ हरेक सोमबार दिउँसो 2-3 बजे

0: सम्म एसबिएस साउथ एसियनमा, र त्यति बेला लाइभ सुन्न भ्याउनु हुँदैन भने पछि क्याचअप रेडियोमा वा हाम्रो वेबसाइटमा पनि सुन्न सक्नुहुन्छ। र यति भन्दै अब आजको कार्यक्रम चाहिँ अवश्य पनि फिफा विश्वकप विशेष रहेको छ। कसले ट्रफी उचाल्ला यसपालि, कसले जित्ला, तपाईँ कसको सपोर्टमा हुनुहुन्छ, हामीलाई मेसेज गरेर फटाफट आफ्नो जवाब पठाउनुहोस्। हाम्रो नम्बर हो 0439799767 0439799767। वागिना सुनिताजीले भने जस्तै अब नेपालीमा टिप्न अलिक गाह्रो भयो, इङ्ग्लिसमा पनि बताइहालौँ होइन, 0439799767 0439799767।
1: अब यो धुन बजेपछि त नेपाल जाऊ जाऊ भनेको जस्तो थाहा पाइहाल्नु भयो होला होइन। अब नेपालको कुरा गर्नुपर्दाखेरि चाहिँ नेपालका लागि अस्ट्रेलियन राजदूत साइमन अर्नेस्टले अघिल्लो महिना इन्स्टलेसन आर्ट अर्थात् स्थापना कला सम्बन्धी एक प्रदर्शनीको काठमाडौँमा उद्घाटन गरेका थिए। काठमाडौँको बौद्धस्थित तारागाउँ नेक्स्टमा आयोजना भइरहेको उक्त प्रदर्शनीमा अस्ट्रेलियन कलाकार डिलन मार्टरेल र जापानिज मूलकी चाको काटोले आफ्नो कलालाई स्लो आर्टको शीर्षकमा प्रस्तुत गरेका छन्। तीन महिनासम्म चल्ने बताइएको उक्त प्रदर्शनीमा मुख्य रूपमा बाँस र रङ्गीन धागोहरूको प्रयोग भएको छ र यसका अतिरिक्त आकृतिहरू मानिस बस्ने घर अथवा कुटी जस्तो देखिने भनाई काठमाडौँस्थित संवाददाता गिरीश सुवेदीको छ। र करिब एक तल्ला जतिको अग्लो हरेक आकृतिभित्र जो कोही पनि आएर बस्न र कलाको धागो गाँस्न सक्ने कलाकारहरूले एसबिएस नेपालीलाई बताएका छन्। र अब पालो भएको छ नेपालका संवाददाता गिरीश सुवेदीले अस्ट्रेलियन कलाकार डिलन मार्टरेलसँग गरेको कुराकानी सुन्ने, जहाँ सबैभन्दा पहिला सुवेदीले मार्टरेललाई यो प्रदर्शनीको सोचबारे प्रस्ट्याइदिन आग्रह गर्नुभएको थियो।
2: Yeah, we mostly did it ourselves. We had a friend of mine, Marcus, was traveling in India and he came up and helped us. But most of the work we've done is just me and Chaco. But we've had a long time to do it. So we've been working on it for 10 days. The first couple of days, it was just sourcing materials because that's the way that we work. We use recycled materials, found materials, and materials from the local environment. So there's lots of bamboo that's been cut from the local gardens.
3: What do you call this form of art, and how long have you been practicing it, and how did it evolve over time?
2: I guess the simple way to call this, I guess it's interactive art. So me and Chaka have been working for 17 years, and we met 17 years ago at one of my exhibitions, and she was looking for people who wanted to work in a different way outside of the gallery system, not create objects to put in a gallery for sale, but to create more of an experiential art practice where people would come in and, you know, help create the work. And so I liked that idea because I was very focused on doing various community activities as well. I think because I came into art as a musician, and the music world is very community-based. You work with people. It's very collaborative. So it can be very different being an artist who was alone in their studio. And so I wanted to bring the world of the music scene into the art scene. So, you know, doing lots of performances in galleries, doing lots of interactive work. And, so that's what we're doing here. Yeah, so we create spaces for the community to come and work in and rest in and slow down. I guess that's the slow part of the Slow Art Collective, is we're creating slow experiences for people to, you know, escape their busy lives, to escape the phone in their hand, you know, literally touch the grass and touch things and talk to strangers, just create, you know, special environments.
3: How was this experience in Nepal different than the other exhibitions that you did in Australia and other countries? And what brought you to Nepal?
2: Okay. So one of the main differences working here in Nepal is we work a lot with recycled materials, and there isn't much of a recycled or secondary market in Nepal because I think everyone fixes things, you know. There are shops to fix things, people fix things, they don't throw things away, they don't really sell things, or it wasn't that accessible. So we had to find other ways to access the materials. So that bit was different. And the other bit was different is working in Tarragon next. It's an oasis in the middle of the city and there was so much animal life. So we had monkeys stealing our lunch, squirrels stealing our string, crows stealing our wire to make nests. We saw jackals, wildcats, so many birds. So we feel so lucky having this space to make it work.
4: यस प्रदर्शनीको औपचारिक उद्घोषण राजदूत अर्न्स्टले आफै गर्नुभएको थियो. करिब 3 महिनासम्म राखिने उक्त इन्स्टलेसन कलाकृतिको अवलोकन गरी रमाउन र त्यसमा सहभागी हुन राजदूत साइमनले विद्यार्थी, कलाकार तथा अन्य क्षेत्रका मानिसहरूलाई समेत आह्वान गर्नुभएको थियो.
5: Over the next 3 months, I'm looking forward to seeing how this artwork grows and evolves. So what you can see here is essentially the initial skeleton or the initial canvas Dylan have created. And then over the coming days, weeks and months, members of the community will be encouraged to contribute to and help grow and evolve this artwork. So part of a bit of a plea from me to you, my dear guests here, please spread the word amongst other young artists, school students, art enthusiasts, diplomats without any creative instinct whatsoever, all are welcome for this fascinating experiment here at the Tarragon Grounds. This exhibition is an example of what Chaco and Dylan have named slow art. Part of that is the importance is creating a shared space for engagement, dialogue, and creativity to encourage community building across generations and backgrounds, to promote play, experimentation, and imagination, and more meaningful ways of interacting with art and each other.
1: र सुनिहाल्नुभयो यो चाहिँ इन्स्टलेसन आर्ट अर्थात् स्थापना कला सम्बन्धी एक प्रदर्शनीको को बारेमा चाहिँ कलाकार डेलुन मार्टरेलसँग नेपाल संवाददाता गिरीश सुवेदीले गर्नुभएको कुराकानी. तपाईँलाई यो कुराकानी सुन्नको लागि चाहिँ तपाईँले हाम्रो वेबसाइट sbs.com.au/नेपालीमा जानुपर्ने हुन्छ. र तपाईँहरूलाई जानकारी चाहिँ के भनेदेखि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसपिएसको समर्थन वा विरोध रहेको छैन.
0: र यो सँगै श्रोतावृन्द नेपालको अर्को प्रसङ्ग पनि लिएर आएका छौँ आज छोटो कुराकानी. यो भने नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको सीमा सम्बन्धी समस्या कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका छन्. हालै प्रतिनिधि सभामा सांसदहरूको जवाफ दिने क्रममा उनले यो विषय समाधानका लागि कूटनीतिक कोसिस भइरहेको बताउँदै गर्दा नेपालले पनि भारतको जग्गा मिचेको आफूले थाहा पाएको भनेपछिदेखि नेपालमा विपक्षी दलहरूले यसबारे उनले माफी माग्नु पर्ने, उनको उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने लगायतका माग राखेर संसद अवरुद्ध गर्दै आएका छन्. आज यसै बारेमा काठमाडौँवासीका चाहिँ धारणा के छ भनेर नेपाल संवाददाता प्रतीक्षा दुलालले केही स्थानीय वासीहरूसँग गर्नुभएको कुराकानीको यो छोटो अंश प्रस्तुत गर्न चाहन्छु. र योभन्दा अघि हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त हुने विचारहरू वक्ताहरू स्वयंका हुन् र यी विचारहरूप्रति एसबिएसको समर्थन वा विरोध छैन.
6: एकदिको समस्या लिबुने कुनै कालापानी अभद्रतातिरको हिसाबले हेर्दा चाहिँ भारतले मिचेको देखिन्छ, तर 10 गज्जा क्षेत्रमा अलिअलि नेपालीहरू उता जाने यता आउने बस्ने दोहोरै चलिरहेको अवस्था हाम्रो बुझाइमा छ. तर त्यस्तो अभिव्यक्ति हामीलाई चाहिँ त्यति कोही त होइन कि भन्ने चाहिँ लाग्यो.
7: मलाई चाहिँ हाम्रो प्रधानमन्त्रीले संसदमा आएर भन्नुभएको छ त इन्डियाले पनि नेपालले इन्डियाले नेपालको मिचेको जस्तै नेपालले नै इन्डियाको पनि मिचेछ भनेर भन्नुभएको थियो. त्यो स्टेटमेन्ट सुन्दाखेरि चाहिँ मलाई नि ए होला नि केही त होला जस्तो लागेको थियो, तर पछि आएर चाहिँ नो म्यान्स ल्यान्डमा चाहिँ नेपालले चाहिँ अलिअलि

0: लिएको छ भनेर भन्नुभएको छ. त्यो कुराले गर्दा चाहिँ अलि मिक्स अनि कस्तो नभएको नभएको कुरा जस्तो भयो, किनभने फर्स्टमा त हामीले इन्डियाको पनि मिचर छ भनेको थियो नि त. त्यसले गर्दा त अब यो हो रहेछ भएको थियो. अनि त्यसपछि नोम्यास लाइन मात्रै मिचर छ भन्दा थिए ल कस्तो कुरा गरेको यो त हुँदैन, सुनेको कुरासम्म त यो मिलाइ मिलेन जस्तो लाग्यो.
1: वार भन्दा नि एउटा फ्रेन्डसिपको नाताले चाहिँ कुरा गर्नुपर्छ भन्ने कुरा चलिरहेको छ नि त. अब त्यो कुरा पनि एकदम राम्रो हो. अब यो कुराहरू भइदिएर भोलिको दिनमा अब हाम्रो चाहिँ एरिया हामीलाई पाएर इन्डियाकै एरिया इन्डियाले नै पायो भने चाहिँ राम्रो पनि हो त्यो पनि. अनि एउटा अब दुई राष्ट्र बिचको एउटा मित्रता चाहिँ नटुकोस् भन्न चाहन्छु म चाहिँ.
2: अनि मलाई चाहिँ अब मैले जाने र बुझे अनुसार चाहिँ उहाँले त्यस्तो कुरा चाहिँ खासमा नबोल्नु पर्ने थियो भने जस्तो लाग्छ होइन. तर उहाँले अब त्यस्तो कुरा किन भन्नुभयो किन गर्नुभयो मलाई चाहिँ यो कुरा राम्रो लागेको छैन.
1: र यो कुरा चाहिँ एउटा ऊहरूसँग राखेर चाहिँ सल्लाह गरेर चाहिँ बोल्नु पऱ्यो. तर उहाँले चाहिँ संसदमा चाहिँ नबोलिकन अरू विज्ञहरूसँग राखेर चाहिँ कुरा गरेर यसको निष्कर्ष निकाल्नु भएको भए चाहिँ राम्रो हुँदैन जस्तो लाग्छ मलाई.
3: यदि नेपालले भारतको जग्गा मिचिएको छ भने भारतले त एक्सन लिन्थ थियो तर लिएन. यसले यो साबित हुन्छ कि नेपालले भारतको जग्गा मिचिएको छैन.
4: र श्रोतावृन्द यो कुराकानी सुन्यौँ नेपाल संवाददाता प्रतीक्षा दुलालले काठमाडौँका केही स्थानीय वासीहरूसँग कुराकानी गर्दै हुनुहुन्थ्यो. र पुरा कुराकानी भने तपाईँले हाम्रो वेबसाइटमा सुन्न सक्नुहुन्छ कि समयमा. ठेगाना हो sbs.com.au/nepali. र यो सँगै फेरि पनि यहाँहरूलाई जानकारी गराइहालौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ताहरू स्वयंका हुन् र यी विचारहरूप्रति एसबिएसको समर्थन वा विरोध छैन. र यो सँगै अब भने घडीले पनि अब तेस्रो र अन्तिम ब्रेक लिने पालो भयो र अब फेरि वर्ल्ड कपको कुरा गरौँ भनेर भन्दैछ. त्यसैले हामी अब ब्रेकतिर लाग्छौँ र त्यसपछि भने केही श्रोताहरूलाई कार्यक्रममा जोड्नेछौँ. फिफा विश्वकप 2026 बारेमा पनि कुराकानीहरू हामी गर्ने नै छौँ. अहिलेको लागि ब्रेकको पालो सुन्दै गर्नुहोस् एसबिएस साउथ एसियनमा नेपाली कार्यक्रम.
5: एसबिएस नेपाली हाम्रो सामग्रीहरू फेसबुकमा सेयर गर्नुहोस्.
6: There's a reason some things just taste better. At Sharma's Kitchen, we don't cut corners. We don't add what doesn't belong. Just real milk, traditional methods, and products made the way they should be. From paneer to yogurt, ghee to khoya, every batch is crafted with care, right here in Australia. You'll taste it, you'll trust it. Sharma's Kitchen. Yes, there is a difference.
7: महान शिक्षकहरू सधैँ आफ्ना विद्यार्थीहरूलाई प्रेरित गर्ने तरिकाहरू खोजिरहेका हुन्छन्. एसबिएस लर्नमा शिक्षकहरूका लागि पाठ्यक्रम सम्बन्धित अनलाइन सामग्रीहरू उपलब्ध छन्. sbs.com.au/learnमा जानुहोस्. एनआइटिभीमा आदिवासी तथा टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरूका लागि महत्त्वपूर्ण विषयहरूको बारेमा जान्नुहोस्. एनआइटिभी च्यानल 34 र एसबिएस अन डिमान्डमा.
8: SBS Kickoff. The new music station celebrating football.

0: Hits from Home.
1: Twirl those wheels!
2: GEICO knows there's a home you and a road you. Right now you're hearing home you. She's not in an RV. She's at home, feeling out of breath from a spin class.
1: And one, and two, and three, and four, and seven.
2: Meanwhile, road you can breathe easy in an RV with 24/7 claim support from GEICO's insurance specialists. So the only thing she's counting is highways.
3: Okay, we can take the one to the five to Route 66. Perfect.
2: It feels good to be a road you. It feels good to GEICO.
4: SBS Radio 2 ma suni rahnu bhayeko cha tapaiko saath ma chu Sydney bata ma Dini Tarisal ra ma sangai hununcha.
5: सुनिता पौडेल म त सिडनीबाट दिने थालिसकेन अरे अँ बिर्स्या हो कि के हो भने तर होइन
4: सामान्यतया मेलबर्नबाट सुन्ने आवाज होइन आज सिडनीबाट
5: पक्कै पनि र अब फेरि फुटबलकै विषयलाई जोड्ने होइन त दिन
4: अवश्य पनि अब अलिकति पनि समय खेर नफालिकन हामी फिफा विश्वकप 2026कै प्रसङ्गलाई फेरि पनि जोड्न गइरहेका छौँ र श्रोतावृन्द कार्यक्रमको सुरुवातदेखि भने चाहिँ अब भने केही श्रोताहरूसँग प्रत्यक्ष कुराकानी गर्ने पालो भएको छ र हामीसँग टेलिफोन सम्पर्कमा अहिले हुनुहुन्छ सिडनीबाट राजीवजी राजीवजी हामी तपाईँसँग हुनुहुन्छ अहिले लाइनमा
6: हजुर
5: राजीवजी चाहिँ विशेष गरेर अब श्रोताहरूले यदि सुन्नु भएको छैन भने उहाँले पहिला पहिला पनि विश्वकपका बारेमा आफ्नो रिभ्यूहरू दिने गर्नुहुन्थ्यो होइन सामुदायिक फुटबलमा लामो समयदेखि आबद्ध हुनुहुन्छ जिएनसी को जुन गोर्खाने प्लेस कम्युनिटीका अध्यक्ष पनि हुनुहुन्छ त्यसै गरेर कुशी पनि हुनुहुन्छ मेलबर्नबाट र कुशी तपाईँलाई पनि स्वागत छ
7: Thank you very much, Sunita ji and Binita ji for having me in this live podcast.
4: हजुर कुशजीको बारेमा भन्नुपर्दाखेरि चाहिँ हामीले हालै केही समय अगाडि पनि कुराकानी गरेका थियौँ होइन उहाँ चाहिँ क्रेगी बर्न ब्रिगेड स्पोर्ट्स क्लबका अध्यक्ष पनि हुनुहुन्छ अब दुवैजनालाई पहिलो प्रश्न होइन फुटबल विश्वकप फिफा वर्ल्ड कपको माहौल कत्तिको तातेको छ त सिडनी मेलबर्न दुवै ठाउँमा सिडनीबाटै सुरु गरौँ न राजीवजीबाट
6: हजुर थ्याङ्क यू माहौल त एकदम तातेको छ अब हरेक चार वर्षमा आउने यो विश्वकप होइन सबैजनाले एकदम वेट गरेर बसेको हो त्यही भएर हामीले चाहिँ सबैजना रेडी छौँ यहाँ बोइजहरू भनौँ न बोइज फ्यामिलीहरू हाम्रो बच्चाहरू पनि सबैजना एक्साइटेड नै छ लुकिङ फरवर्ड
5: है कुशीको चाहिँ के छ यसमा
7: हामी पनि विश्वकपको लागि एकदमै वेटिङ गरेर बसिरहेको छौँ आफ्टर अ लङ फोर इयर्स ग्याप होइन यो हुने गइरहेको हुनाले चाहिँ वी आर अल्सो eagerly waiting for the World Cup.
5: अनि कुशी अब तपाईँ यो विश्वकप चाहिँ कसरी हेर्ने योजना बनाउँदै हुनुहुन्छ कि
7: स्पेसली यो सबै डेमै हुने भएको कारणले गर्दाखेरि मर्निङ र डेमा छ मैले हेर्दाखेरि 5 AM र अराउन्ड लाइक 2 PM त्यस्तोमा रहेछ होइन त्यस्तो भएको बेलामा चाहिँ हामी चाहिँ विकेन्ड्सको बेलामा चाहिँ साथीभाइ गेट टुगेदर गरेर एउटा अब ठुलो प्रोजेक्टरमा हेर्ने प्लान भइरहेको छ अब अरू अरू दिन त अब कहाँ इभन स्पेसली काममा नै अब टिभीहरू भएको हुनाले अब एज अ हस्पिटालिटीमा काम गर्ने भएको हुनाले टिभीहरू नै एभाइलेबल छ काममा नै सो आई थिङ्क वी गन वाच देयर एज वेल
5: राजीवजीको के छ
6: हजुर हाम्रो यता सिटीमा पनि त्यस्तै छ अब धेरैजना साथीभाइहरूले त छुट्टी पनि लिनुभएको छ वर्ल्ड कपको लागि भनेर त्यसै गरी अब त्यही अब उहाँले खुसीले भने जस्तै दिउँसो र बिहान हुनेको हुनाले चाहिँ विकेन्डमा चाहिँ सबैजना भेटघाट हुन्छ होला सायद अब विकडेजमा चाहिँ धन्न हाम्रो एसपिएसलाई चाहिँ धेरै धेरै धन्यवाद छ एसपिएसबाट चाहिँ लाइभ के अरे यो फ्री टु एयर हुने हुनाले हामीले चाहिँ अब जहाँ पनि हेर्न मिल्ने भएको हुनाले यसपल्ट चाहिँ हामी एकदम खुसी छौँ यसमा
5: हजुर पक्कै पनि र अब श्रोताहरूलाई पनि फेरि एकपटक एसपिएस अन डिमान्डमा चाहिँ तपाईँले यो फिफा वर्ल्ड कपको म्याचहरू प्रत्यक्षता हेर्न सक्नु नै हुन्छ साथै विभिन्न झलकहरू हुन्छ नि अलिकति हाइलाइट्सहरू हेर्नको लागि पनि त्यहाँ जान सक्नुहुन्छ र अब अर्को प्रश्न दिनिताजी
4: त्यही त अब खेलको कुरा गरेपछि अब विजेताको कुरा गर्नै पर्यो होइन अब कुशजीबाट सुरु गरेँ अब तपाईँको टिमले चाहिँ यसपालि वर्ल्ड कप उचाल्ला कि नउचाल्ला के छ प्रेडिक्सन कुशजी कसलाई सपोर्ट गर्दै हुनुहुन्छ
7: त्यसको लागि चाहिँ म पोर्चुगललाई चाहिँ एकदम सपोर्ट गरिरहेकै छु एज अ डाई हार्ड फ्यान अफ क्रिस्टियानो
4: हजुर सायद धेरैजनाले रेजोनेट गर्न सक्नुहुन्छ होला यो कुरासँग है क्रिस्टियानो रोनाल्डोको लागि भनेर हजुर
7: हजुर त्यो पनि भयो अनि फेरि पोर्चुगलले यो पालिको त्यो युरोपियन कप पनि जितेको हुनाले मैले हाइली पोसिबल चाहिँ पोर्चुगललाई नै देख्छु है
4: पालि हजुर राजीवजी के छ तपाईँको विचार चाहिँ अब योभन्दा अगाडि पनि धेरै पटक वर्ल्ड कपका प्रेडिक्सनहरू गरिसक्नुभयो हामीसँग होइन

0: हजुर त मैले सपोर्ट गर्ने त इङ्ल्यान्ड हो, इङ्ल्यान्डको चाहिँ खासै मैले देखेको छैन राम्रो, तर कसैले भने जस्तै अब क्रिस्टियानो रोनाल्डोको चाहिँ एउटा वर्ल्ड कप नजितेको चाहिँ हुनै छ, बिस्तारै उसको लास्ट वर्ल्ड कप नै होला होइन, त्यसैले आई थिङ्क अब अलिक इमोसनली चाहिँ सोच्दाखेरि चाहिँ एउटा रोनाल्डोले जिते पनि हुन्थ्यो भने सोचेछौँ, अनि उहाँले भने जस्तै युरोपियन कप पनि जितेछ अब पोर्चुगलले अस्ति, त्यसपछि च्याम्पियन्स लिगमा तपाईँले हेर्नु भने सबभन्दा राम्रो मिड फिल्डरहरू त्यस टिममा खेल्ने अब पोर्चुगिजहरू नै छन्, उनीहरूको एकदम राम्रो छ अहिले पोर्चुगलको, सो देयर इज अ हाई चान्स लाग्यो नि पोर्चुगलले चाहिँ यसपालि राम्रो गर्दा होला। त्यसमाथि युजुअल सस्पेक्टहरू छँदैछन्, फ्रान्स, ब्राजिल, अर्जेन्टिना, जर्मनीहरू चाहिँ छँदैछन्, तर अहिले सबैले चाहिँ अलिकति रोनाल्डोले एउटा गिफ्ट भनेर सोचेको जस्तो लाग्छ।
1: भनेपछि इङ्ल्यान्डकै सपोर्टरबाट पनि हुन्छ नि अलिकति पोर्चुगलको लागि चाहिँ सफ्ट कर्नर देखियो यतातिर। तर जे होस् धेरै धेरै धन्यवाद तपाईँहरू दुवैजनालाई यो छोटो मिठो आफ्नो तयारी उत्साहको बारेमा हामीलाई जानकारी गराइदिनु भएकोमा, र आउँदा दिनहरूमा पनि पक्कै पनि यो फुटबलको विषयमा तपाईँहरूलाई फेरि जोडि नै रहनेछौँ होला।
2: सर राजीव प्रधान र कुश गुरुङ हामीसँग जोडिनु भएको थियो सिडनी र मेलबर्नबाट, र यस्तै कुराकानीहरू हामी आउँदा कार्यक्रममा पनि गर्नेछौँ, होइन त सुनिताजी?
1: पक्कै पनि, र अब त्यसको लागि चाहिँ अब भनिहाल्यौँ होइन, भिडियो पनि राखेको छौँ हामीले हाम्रो सोसियल मिडियामा, त्यहाँ गएर अलिक डिटेलमा हेर्नु होला किनभने समय अलिक कम छ। कसरी सहभागी हुने प्रत्यक्ष रेडियो कार्यक्रममा चाहिँ एसबिएस नेपालीको, अनि कसरी आफ्ना विचारहरू राख्ने वर्ल्ड कपको बारेमा भनेर, अब हेर्नलाई त यता उत्ता कतै जाने होइन होइन, एसबिएस छँदैछ त्यसैले
2: सिधा निशुल्क
1: पके पनि। र अब यति भन्दै अब के अन्तिम गीत,
2: अब अन्तिम गीततिर नै हो, र त्योभन्दा अगाडि एकचोटि फोन गर्ने नम्बर पनि बताइदिइहालौँ होला आउँदो कार्यक्रमको लागि, 1300 7 9 एकचोटि मैले नम्बर चाहिँ कता राखेँ, 1300 7 9 9 7 6 7 अब एसएमएस गर्ने नम्बर, फोन गर्ने नम्बर होइन, कहिले काहीँ झुकिन्छ के गर्नु श्रोताबृन्द, अङ्ग्रेजीमा पनि बताइहालौँ 1300 799 7 6 7। हामी आउँदा कार्यक्रमहरूमा पनि तपाईँहरूसँग वर्ल्ड कपकै बारेमा रमाइला कुराकानीहरू जारी नै राख्नेछौँ। र अब यति भन्दै अब कार्यक्रममा छोटो बजेका वा बज्न नभ्याएका अन्य थुप्रै पडकास्टहरू पनि हाम्रो वेबसाइटमा रहेका नै छन्, त्यसको लागि चाहिँ हाम्रो वेबसाइट को ठेगाना हो sbs.com.au/नेपाली, र सोसियल मिडियाको ठेगाना पनि एकचोटि बताइदिनुहोस् न सुन्दाजी।
1: हामी चाहिँ फेसबुक, एक्स र इन्स्टाग्राममा @SBS नेपालीका नाममा रहेका छौँ, युट्युबमा पनि हामीलाई पाउन सक्नुहुन्छ, एसबिएस साउथ एसियन अन्तर्गत रहेका विभिन्न साउथ एसियन भाषाहरूभित्र हामी पनि रहेका छौँ, त्यसै गरेर अब एसबिएस अडियो एप पनि रहेको छ, त्यसैले त्यो डाउनलोड गर्न चाहिँ नबिर्सनुहोला। अनि अब यति भन्दै कार्यक्रमबाट चाहिँ अब पहिला स्वस्थ रहनुहोस्, मस्त रहनुहोस् भन्थे, तर योपल्ट चाहिँ खेल्दै रहनुहोस्, अनि अरू
2: पनि खेल्दै रहनुहोस्, हेर्दै रहनुहोस् एसबिएसमा, एसबिएस अन डिमान्डमा फिफा विश्वकप 2026, र सुन्दै रहनुहोस्
1: एसबिएस नेपाली।
2: आजको गीत चाहिँ रमाइलो गीत छ, धनी बाउको छोरी रित्तलको आवाजमा, र त्यो गीतका साथ हामी दुईजनालाई पनि बिदा दिनुहोस्, म दिनिता
1: र म सुनिता,
2: दुवैजनाको तर्फबाट
1: हस्त नमस्ते।